सरकार गठन गर्नलाई आमन्त्रण गर्नुभएको छ। बीजेपी नेतृत्वाधीन एनडीएको विधायिनी दलले सर्वसम्मतिमा डाक्टर हिमन्त विश्व शर्मालाई नेता हिसाबले चयन गरेपछि उनीले हिजो मित्रजोटका नेताहरूसँग राज्यपालसँग आनुष्ठानिक हिसाबले सरकार गठनको दावी गर्नुहुन्छ। डाक्टर शर्माले लोकभवनमा राज्यपाललाई भेट गरी नयाँ निर्वाचित 102 जना विधायकको हस्ताक्षर भएको प्रस्ताव पनि दाखिल गर्नुहुन्छ। डाक्टर शर्मासँग केन्द्रीय पर्यवेक्षक जेपी नड्डा र नायब सिंह साइनी पनि उपस्थित रहेका थिए। सांवादिकसँग भएको कुराकानीमा श्री नड्डाले भन्नुहुन्छ कि निर्वाचनको फलाफलले प्रधानमन्त्री श्री मोदीको उन्नयनमूलक नीतिप्रति जनताको समर्थन प्रतिफलित